0: तो तुम अपने परवरदिगार की कौन कौन सी नेमत को झुटलाओगे?
1: وَلِمَنْ خَافَ مَقَامَ رَبِّهِ جَنَّتَانِ
0: اور جو شخص اپنے پروردگار کے سامنے کھڑے ہونے سے ڈرا اس کے لیے دو باغ ہیں.

0: सुबह के 7 बजे हैं। अस्सलाम वालेकुम। आज मंगल है, ज़िलहिज की 9 और मई की 26 तारीख। ये रेडियो पाकिस्तान है। समीना वकार से खबरें सुनिए। पहले अहम खबरों का खुलासा। वज़ीर आज़म ने चीन के साथ तज़वीरात शराकत दारी मज़ीद मजबूत बनाने के लिए पाकिस्तान के गैर मुतज़लज़ल अज़्म का इआदा किया है। नायब वज़ीर आज़म आज न्यूयॉर्क में अक़वामे मुत्तहिदा की सलामती कौंसिल के खुले मुबाहसे में पाकिस्तान की नुमाइंदगी करेंगे। वज़ीर ख़ज़ाना ने कारोबार में आसान और ज़्यादा मसाबिकती मुआशी माहौल पैदा करने के लिए हुकूमत के इस्लाहाती आज़म को दोहराया है। पाकिस्तान रेलवे ने पेशावर से कराची के लिए नई अवाम एक्सप्रेस ट्रेन का आगाज कर दिया है। 18 लाख से ज़ायद आज़मीन आज हज का रुकन आज़म वकूफ़ अरफा अदा करेंगे। कनाडा ने मकबूजा मगरबी किनारे के इलाके में इसराइल की जानिब से गैर कानूनी यहूदी बस्तियों की तौसी और फलस्तीनी शहरियों पर तशद्दुद की मुख्तलिफ मुखालफत का इआदा किया है। और अब खबरें तफसील के साथ। वज़ीर आज़म मोहम्मद शहबाज शरीफ ने चीन के साथ अपने तज़वीराती शराकत दारी मजीद मजबूत बनाने के लिए पाकिस्तान के गैर मुतज़लज़ल अज़्म का इआदा किया है। बीजिंग में चीनी सदर शी जिनपिंग से मुलाकात के दौरान उन्होंने कहा कि दोनों ममालिक के दरमियान दोस्ती 7 दहाइयों से ज़ायद अरसे में मुसलसल मजबूत से मजबूत तर हुई है। वज़ीर आज़म ने इस बात पर जोर दिया कि दोनों मुल्कों के दरमियान ताल्लुकात बैनुल अक़वामी ताल्लुकात में अपनी मिसाल आप हैं। उन्होंने सदर शी जिनपिंग के एक खत्ता एक शारा मंसूबे और चीन पाकिस्तान इक्तसादी राहदारी की तारीफ करते हुए कहा कि इन मंसूबों ने खुशहाली इलाकाई रवाबित और मुल्कों के दरमियान दोस्ती को फरोग दिया। शहबाज शरीफ ने कहा कि हकीकी क़यादत बेलौस मेहनत ईसार और अनथक कोशिशों से हासिल होती है। उन्होंने कहा कि पाकिस्तान ने भी अहम बुनियादी इस्लाहात और माशी तब्दीलियों का आगाज़ किया है और हुकूमत इस्लाहाती एजेंडे को जारी रखने के लिए पुरअज़्म है। इससे पहले सदर शी जिनपिंग ने वज़ीर आज़म शहबाज शरीफ का खैर मकदम किया और कहा कि सफारती ताल्लुकात के क़याम से ही चीन और पाकिस्तान हमेशा एक दूसरे के साथ खड़े रहे हैं। उन्होंने इस दोस्ती को लाजवाब करार दिया। वज़ीर आज़म शहबाज शरीफ ने चीन की इनकलाबी जद्दोजहद के शहदा को खिराज अकीदत पेश करने के लिए त्यानमन स्क्वायर में अवामी हीरोज की यादगार पर फूल चढ़ाए। उन्होंने वफाकी बुजरा और आला हुकाम पर मुश्तमिल अपने वक्त के हमरा तारीखी मकाम का दौरा किया जहां मुकम्मल सरकारी एजाज के साथ उनका इस्तकबाल किया गया। पाकिस्तान और चीन ने दोतरफा ताल्लुकात को मजीद मजबूत बनाने के लिए मुख्तलिफ शोबों में तआवुन के 15 मुआहिदों पर दस्तखत किए हैं जिनमें मईशत माहौलियात और मौसमियाती तब्दीली ज़रात और गजाई तहफ्फुज़ तजारत मीडिया साइंस और टेक्नोलॉजी इंसदाद दहशतगर्दी और तालीम के शोबे शामिल हैं। ये मुआहदे वज़ीर आज़म मोहम्मद शहबाज शरीफ के 4 रोज़ा सरकारी दौरे चीन के दौरान किए गए। अवामी हॉल में मुआहिदों पर दस्तखत की मुनक़िदा तकरीब में वज़ीर आज़म शहबाज शरीफ और चीनी वज़ीर आज़म ली चियांग भी मौजूद थे। फरीकैन ने मवेशियों की वैक्सीन के अतिये के हवाले की दस्तावेज और खुश्क मेवाजात और मकई की चीन को बरामद से मुतालिक मुआहिदों पर भी दस्तखत किए। नायब वज़ीर आज़म मोहम्मद इसहाक़ डार आज न्यूयॉर्क में अक़वामे मुत्तहिदा की सलामती कौंसिल के खुले मुबाहसे में पाकिस्तान की नुमाइंदगी करेंगे जिसका मौजू है बैनुल अक़वामी अमन और सलामती का तहफ्फुज़ अक़वामे मुत्तहिदा के मंशूर के मकासद और उसूलों की पासदारी और इसके मरकजी किरदार पर मबनी आलमी निज़ाम को मजबूत बनाना। ये मुबाहसा अक़वामे मुत्तहिदा की सलामती कौंसिल की मौजूदा माह की गर्दशी सदारत के तहत चीन की जानिब से मुनक़िद किया गया। चीन की सदारत चीनी वज़ीर ख़ारिजा वांग ली करेंगे। پاکستان چین کی اس بروقت اقدام کا خیر مقدم کرتا ہے جو کثیر الجہتی نظام کو مضبوط بنانے اور دور حاضر کے پیچیدہ عالمی چیلنجز سے نمٹنے کے لیے اقوام متحدہ کے مرکزی کردار کو برقرار رکھنے کی اہمیت کو اجاگر کرتا ہے۔ اسحاق ڈار گلوبل گورننس کے دوست ملکوں کے گروپ کے اجلاس میں بھی شرکت کریں گے جس کا موضوع ہے عالمی نظم و نسق میں اصلاحات، بہتری اور عالمی چیلنجز سے نمٹنے کے لیے مشترکہ کوششیں کرنا۔ دورے کے موقع پر وہ اپنے ہم منصبوں اور اقوام متحدہ کے اعلیٰ حکام سے دو طرفہ ملاقاتیں بھی کریں گے۔ وزیر خزانہ محمد اورنگزیب نے کاروبار میں آسانی، قوانین پر عمل درآمد کے نظام کو مضبوط کرنے اور زیادہ شفاف اور مسابقتی معاشی ماحول پیدا کرنے کے لیے حکومت کے اصلاحاتی عمل کو جاری رکھنے کے عزم کا اعادہ کیا ہے۔ یہ بات انہوں نے پاکستان ٹوبیکو کمپنی کے ایک وفد سے اسلام آباد میں ملاقات کے دوران کہی۔ وزیر خزانہ نے کہا کہ محصولات میں اضافہ اور اصلاحات کا مؤثر نفاذ حکومت کے مالیاتی اصلاحاتی ایجنڈے کا مرکزی حصہ ہے۔ ملاقات میں تمباکو کے شعبے اور اس کی مصنوعات کے قدر میں اضافے، برآمدی اصلاحات اور سرمایہ کاری کے مواقع پر تبادلہ خیال کیا گیا۔ انہوں نے کہا کہ ٹیکس نظام میں جاری اصلاحات کا مقصد قوانین پر بہتر عمل درآمد، مالی بے ضابطگیوں کی روک تھام اور معیشت کے تمام شعبوں میں منصفانہ محصولات کی وصولی یقینی بنانا ہے۔ یہ خبریں آپ ریڈیو پاکستان سے سن رہے ہیں۔ پاکستان ریلوے نے پشاور سے کراچی کے لیے نئی عوام ایکسپریس ٹرین کا آغاز کر دیا ہے۔ جدید سہولیات سے آراستہ عوام ایکسپریس میں 8 ایئر کنڈیشنز، بوگیاں، آرام دہ نشستیں اور مسافروں کے لیے دیگر سہولیات فراہم کی گئی ہیں۔ بینظیر انکم سپورٹ پروگرام کی چیئرپرسن روبینہ خالد نے کہا ہے کہ بی آئی ایس پی مستحقین کو آن لائن ادائیگیوں کے نظام کی جانب پیش رفت کر رہا ہے۔ یہ بات انہوں نے کہا کہ مفت موبائل سمز کی تقسیم کا عمل مزید تیز کر دیا گیا ہے۔ انہوں نے مستحق خواتین سے اپیل کی ہے کہ جنہوں نے ابھی تک مفت سمز نہیں لی وہ آئندہ ماہ کی 15 تاریخ سے پہلے اپنے قریبی بی آئی ایس پی دفاتر سے یہ سہولت حاصل کر لیں۔ اسٹیٹ بینک کے گورنر نے بی آئی ایس پی کے مستحقین کی سہولت کے لیے مشترکہ طریقہ کار کے نفاذ میں مکمل تعاون کی یقین دہانی کرائی۔ 18 لاکھ سے زائد عازمین حج منا میں یوم تراویہ مکمل کرنے کے بعد آج منا سے میدان عرفات روانہ ہوں گے، جہاں وہ حج کا رکن اعظم وقوف عرفہ ادا کریں گے۔ وقوف عرفہ 9 ذی الحج کو ادا کیا جاتا ہے، جس کے لیے عازمین حج کا میدان عرفات میں قیام ضروری ہوتا ہے۔ سعودی حکومت کی ہدایات کے مطابق اللہ کے مہمان شدید موسمی حالات کے پیش نظر اپنے خیموں میں مسجد نمرہ سے خطبہ حج سنیں گے۔ یہ امر قابل ذکر ہے کہ اس سال خطبہ حج اردو اور پنجابی سمیت 35 مختلف زبانوں میں نشر کیا جائے گا اور اسے مختلف سوشل میڈیا پلیٹ فارمز کے ذریعے ڈیجیٹل انداز میں بھی نشر کیا جائے گا۔ عازمین حج ظہر اور عصر کی نمازیں اکٹھی ادا کریں گے اور میدان عرفات میں قیام کرتے ہوئے پورا دن عبادت اور دعاؤں میں گزاریں گے۔ غروب آفتاب کے بعد وہ مزدلفہ روانہ ہوں گے، جہاں مغرب اور عشاء کی نمازیں اکٹھی ادا کریں گے اور کھلے آسمان تلے رات گزاریں گے۔ ادھر حرمین شریفین کے امور کی جنرل اتھارٹی نے مسجد نبوی میں عبادت گزاروں کی سہولت کے لیے آپریشنل اور سروسز انتظامات مکمل کر لیے ہیں۔ اطلاعات کے مطابق یوم عرفہ اور عید الاضحیٰ کے موقع پر متوقع طور پر بڑھنے والے زائرین کے رش کو مد نظر رکھتے ہوئے مسجد نبوی کے مختلف حصوں میں 25,000 سے زائد جائے نماز تیار کر دی گئی ہیں۔ کینیڈا نے مقبوضہ مغربی کنارے کے علاقے میں اسرائیل کی جانب سے غیر قانونی یہودی بستیوں کی توسیع، آباد کاریوں پر مظالم اور فلسطینی شہریوں پر تشدد کی اپنی مخالفت کا اعادہ کیا ہے۔ کینیڈا کے وزیر اعظم مارک کارنی کے دفتر کی جانب سے جاری بیان میں غزہ کی صورتحال کو تباہ کن قرار دیا گیا ہے۔ بیان میں کہا گیا ہے کہ وزیر اعظم نے اسرائیلی صدر آئزک ہرزوگ کو بتایا کہ غزہ جانے والے بحری قافلے میں سوار افراد میں کینیڈین شہری بھی شامل تھے، جن کے ساتھ ہونے والا افسوسناک سلوک ناقابل قبول ہے۔ انہوں نے واقعے کی آزادانہ تحقیقات کا مطالبہ کیا۔ محکمہ موسمیات کی پیشگوئی کے مطابق آئندہ 12 گھنٹوں کے دوران ملک کے بیشتر حصوں میں موسم زیادہ تر گرم اور خشک جبکہ وسطی اور جنوبی علاقوں میں شدید گرم رہے گا. آج صبح ریکارڈ کیا گیا بعض شہروں کا درجہ حرارت اسلام آباد اور کوئٹہ 18 ڈگری سینٹی گریڈ، لاہور اور کراچی 28، پشاور 23، گلگت 15، مری 13 اور مظفر آباد 19 ڈگری سینٹی گریڈ. بھارت کے غیر قانونی زیر قبضہ جموں و کشمیر کے لیے محکمہ موسمیات کی پیشگوئی کے مطابق سری نگر، جموں، پلوامہ، شوپیاں، لہ، اننت ناگ اور بارہ مولہ میں مطلع جزوی طور پر ابر آلود رہنے کی توقع ہے. آج صبح ریکارڈ کیا گیا درجہ حرارت سری نگر، اننت ناگ اور شوپیاں میں 13 ڈگری سینٹی گریڈ، جموں 28، لہ 4 جبکہ پلوامہ اور بارہ مولہ میں 12 ڈگری سینٹی گریڈ ریکارڈ کیا گیا. اسی کے ساتھ خبریں ختم ہوئیں. مزید خبروں اور تجزیوں کے لیے آئیے ہماری ویب سائٹ پر radio.jov.pk.
1: کراچی، لاہور، اسلام آباد، پشاور، کوئٹہ، حیدرآباد، فیصل آباد، سیالکوٹ، ملتان، بہاولپور، سرگودا، لاڑکانہ، مٹھی، بچھا، خیرپور، کوہاٹ، بنو، ایبٹ آباد اینڈ میرپور آزاد کشمیر. دا بگیسٹ ایف ایم ریڈیو نیٹورک آف پاکستان. Tune in to the one above, FM 101.
2: For latest news headlines, after every 1 hour, tune into FM 101, the channel of Radio Pakistan. Radio Pakistan.

0: ویل جناب ویلکم بیک ایک دفعہ پھر سے, خوش آمدید آپ سب کو کہتے ہیں. عید کی بہت بہت مبارکبادیں آپ کو, چاند رات مبارک ہو. اور آج ہم بات کریں کہ عید کے حوالے سے اگر آپ کی کوئی اسپیشل یاد ہے, بچپن کی یاد ہے, تو ضرور مجھے بتائیے گا, ہم اس کو پروگرام میں شامل کرتے ہیں. اس کے علاوہ مجھے یہ بھی بتائیے گا کہ عید پر میں یہ دیکھتا ہوں, اور میں کچھ سالوں سے یہ اس چیز کو بہت زیادہ آبزرو کر رہا ہوں کہ عید جہاں پہ قربانی کا نام ہے, جہاں پہ سیکریفائز کا نام ہے, لیکن ہوتا کیا ہے کہ میں دیکھتا ہوں کہ اس قربانی اور اس سیکریفائز کی جگہ بہت زیادہ جو جگہ لے لی ہے وہ لے لی ہے دکھاوے نے. دکھاوا بہت زیادہ بڑھ چکا ہے, ہر طرف نمائش ہے, دکھاوا ہے, اور ایک ریس ہے جس کو ہر کوئی جیتنا چاہ رہا ہے. کسی اعتبار سے کچھ ہیلدی, کہتے ہیں کہ ہر خیر میں سے بھی ایک شر نکلتا ہے اور ہر شر میں بھی کوئی نہ کوئی خیر ہوتی ہے. تو ہاں ٹھیک ہے, کچھ کمپٹیشنز ایسے ہونے چاہئیں جو کہ ہیلدی کمپٹیشنز ہوتے ہیں, جن کی وجہ سے ایک مثبت قسم کے مقابلے کی فضا بنی رہتی ہے. لیکن پھر بھی بہت ساری چیزیں ہیں جن کو دیکھنا ہوتا ہے, کیونکہ یہ ایک خاص طور پہ مذہبی فریضہ ہے. اور اس مذہبی فریضے کو, جو کہ قربانی کا فریضہ ہے, یہ جس طرح سے جو رخ اختیار کر چکا ہوا ہے اب, اور اس میں جو دکھاوا, اس میں جو نمائش کا جو عنصر ہے وہ بہت زیادہ نمایاں ہو چکا ہے, تو اس حوالے سے آپ کا کیا کہنا ہے؟ آپ اس چیز کو مانتے ہیں, آپ نہیں مانتے, کس حد تک مانتے ہیں؟ کیا کبھی آپ نے اس حوالے سے سوچا کہ بہت زیادہ نمائش کی جاتی ہے قربانی کے جانوروں کی, بہت زیادہ دکھایا جاتا ہے قربانی کے جانوروں کو, ویڈیوز بنائی جاتی ہیں. پھر اس کے علاوہ میں نے یہ بھی دیکھا ہے کہ قربانی جو ہے اس وقت جو لوگ کرتے ہیں وہ ایک سٹیٹس کے لیے بھی کرتے ہیں. بہت سارے لوگ میں نے دیکھا ہے کہ وہ قربانی اس لیے نہیں کرتے کیونکہ یہ مذہبی فریضہ ہے, وہ قربانی اس لیے نہیں کرتے کیونکہ یہ اللہ کی راہ میں قربانی کرنی ہوتی ہے یا اللہ کے لیے کرنی ہوتی ہے. لوگ اس لیے قربانی کرتے ہیں کہ انہوں نے معاشرے میں, سوسائٹی میں اپنا ایک سٹیٹس بنایا ہوا ہے, اور اس سٹیٹس کو مینٹین کرنے کے لیے وہ بعض اوقات آؤٹ آف دا وے جا کے قربانی کرتے ہیں, اور اس کے اندر دکھاوے کا عنصر بہت زیادہ ہوتا ہے, اس کے اندر نمائش بہت زیادہ ہوتی ہے, اس کے اندر بتایا جاتا ہے, لوگوں کو باور کروایا جاتا ہے, یا بعض اوقات مقابلے بازی بھی ہوتی ہے کہ آپ اللہ کے لیے, اللہ کی راہ میں قربانی نہیں کر رہے ہوتے بلکہ آپ لوگوں سے مقابلے کے لیے یا سٹیٹس کے لیے یا معاشرے میں ایک اونچا مقام قائم رکھنے کے لیے یا پاور اپنی شو کروانے کے لیے بھی بہت ساری چیزیں کر رہے ہوتے ہیں. اور آپ کے ارد گرد, ہمارے ارد گرد یہ بہت ساری مثالیں بڑی کامن ہو چکی ہیں, مجھے اس کے اندر بہت زیادہ بتانے یا سمجھانے کی ضرورت نہیں ہے. اس حوالے سے آپ کیا کہتے ہیں, آپ کا کیا سٹانس ہے؟ تو آئیے گا, ضرور بتائیے گا, اور یا اس کے علاوہ کچھ بھی آپ کہنا چاہیں, بتانا چاہیں, تو ضرور آئیے گا. ہماری کالز اوپن ہیں, ایک نیکسٹ کال لیتے ہیں, دیکھتے ہیں کہ ہمارے ساتھ اس وقت اور کون کون موجود ہیں. ایک کال لیتے ہیں, پھر اس کے بعد آپ کے بہت سارے میسیجز بھی اکٹھے ہوئے ہیں, ان کو بھی شامل کریں گے. السلام علیکم.
1: جی وعلیکم السلام.
0: کون بات کر رہے ہیں, کہاں سے؟
1: میں بابر.
0: کون بات کر رہے ہیں؟
1: بابر.
0: جی بابر صاحب, کہاں سے بات کر رہے ہیں؟
1: لاہور سے بات کر رہا ہوں.
0: لاہور سے بات کر رہے ہیں, کیا کہنا چاہیں گے بابر بھائی؟
1: جی کیا آپ یادوں کے بارے میں, ہماری یادیں تو کوئی نہیں ہے, بس اداسی بہت ہے, اکیلے ہیں, بچے نہیں ہیں, بعض بچے باہر ہیں, اس لیے اکیلے ہیں, اداس بہت.
0: دوبارہ بتائیے گا, آپ کی آواز میں بہت شور آ رہا ہے.
1: ہلو,
0: دوبارہ بتائیے گا, آپ کی آواز میں بہت شور آ رہا ہے.
1: اب بات صاف آ رہی ہے؟
0: شور ہے, لیکن اب دوبارہ بتائیے گا, کیا کہا تھا؟ کال کٹ گئی, اور کال کٹ گئی. अच्छा कुछ मैसेजेस हैं उनको शामिल करते हैं। जुगनू जूनियर हैं हमारे साथ और कहते हैं कि सर आपको और आपके चाहने वालों को मेरी जानिब से चांद रात मुबारक, बहुत शुक्रिया, थैंक यू सो मच। कहते हैं कि बाद मुद्दत के कल शब जो देखा उसे, एक लम्हे को सांसें उखड़ने लगीं, दिल धड़कते धड़कते टपकने लगा और मेरे कदम लड़खड़ाने लगे। जून में कपकपी कपकपी जून में मेरी हालत ये सब मुस्कुराने लगे। उसके चेहरे पे पहली नज़र जब पड़ी मुझको ऐसा लगा जिस तरह ईद के चांद को देखकर एक ऐलान हो, ईद के चांद की फिर मुबारक मिले। उसकी आवाज़ कानों में रस घोलकर रूह में इस तरह से उतरने लगी जैसे इफ्तार के वक्त मगरिब की पहली आज़ां की सदा दिल को प्यारी लगे। जैसे रोते बिलकते हुए चीखते एक मासूम बच्चे को जब उसकी माँ जूं ही आवाज़ दे मुस्कुराने लगे। बाद मुद्दत के कल शब जो देखा उसे, मैंने देखा तो मैं देखता रह गया। अब भी चेहरे पे उसके वही नूर है, अब भी आँखों में है अप्सरा की चमक। उसकी शोखी अगरचे ज़रा मांद है, एक ज़रा सी तबीयत में ठहराव है, हाँ मगर खुश लिबासी उसी तौर है। अब भी लगता है होंठों को चट खाए तो आग लग जाएगी। बाद मुद्दत के कल शब जो देखा उसे, क्या बात है। अब भी लगता है होंठों को चट खाए तो आग लग जाएगी। वाह वाह वाह वाह, क्या बात है जी, बहुत शुक्रिया जुगनू। यार बड़े अरसे बाद आए हो आप, किधर होते हो, कहाँ होते हो, क्यों नहीं आते, उदास जिया बैठे हैं, चा पिया दिए। सजाद अली लाडा है, कहते हैं अस्सलाम वालेकुम, सद बिस्मिल्लाह जी आया नू, बहुत शुक्रिया, थैंक यू। और कहते हैं कि टॉप ऑफ द टॉप आरजे जान जुम ब्रो, वेलकम, चांद रात मुबारक, ईद के 6 घंटे एडवांस मुबारक आपको और चांद रात भी मुबारक, बहुत शुक्रिया। वैसे तो आपकी आवाज़ में मैं सुनते रहते हैं लेकिन आज काफ़ी दिन बाद आपकी आवाज़ सुनी शो में, सुन के अच्छा लगा, सलामत रहें। आपके नाम टॉप ऑफ द टॉप आरजे जिया भाई, जाने कौन सी दौलत है तेरे लहजे में, बात करते हो तो दिल खरीद लेते हो। ये तो है वैसे, ये बात तो सही कही है आपने, कैसे कर लेते हो यार, कर कैसे लेते हो, बताओ ना जरा। एक कॉल और लेते हैं, देखते हैं हमारे साथ कौन है। अस्सलाम वालेकुम।
2: अस्सलाम वालेकुम सर।
0: वालेकुम अस्सलाम, कौन बात कर रहे हैं, कहाँ से?
2: सर बोधी जाट गल कर रहे हैं सर।
0: जाट साहब की हाल चाल है, ठीक हो?
2: हाँ जी शुक्र अल्लाह का सर, ठीक ठाक।
0: की हो रहे हैं
2: सर आप? हाँ जी सर, असि यही कहेंगे सर, हूँ डेरे तो अकाली आ के घर बैठे ही हाँ, कजन मेरा सर फौत हो गया हूँ।
0: ओहो अल्लाह आप खैर करे। अल्लाह ताला उन्होंने गरीके रहमत करे जी और सारे घर आलियां सबर अता फरमाए।
2: आमीन सर, आमीन सर। माशाल्लाह सोहना प्रोग्राम सर, मैं सुन रहा हाँ तुहाडा प्रोग्राम शुरू दे विच ही, हाली है समझ लो आ के मैं अपने दरवाजे लेके खड़ा ही होया, मोबाइल से सुन रहा था सर।
0: अच्छा बड़ी मेहरबानी, मैनू यह दसो कि कोई याद है तुहाडी बचपन की ईद के हवाले नाल?
2: हाँ जी जी सर है, बिल्कुल है, ईद के हवाले नाल सर।
0: ईद के हवाले नाल स्पेसिफिकली कि एहो जी हुंदी सी ईद, या ईद ते असीं इह करदे सन, इह हुंदा सी?
2: हाँ जी सर बिल्कुल हुंदी सी, कि साढ़े मोती हैगे सन पिंड दे जिहड़े ने ना, हुंदे ने जिवें फर्ज करो कोई कमी हुंदे ने जिवें,
0: हाँ
2: ये सर वो मेरे वास्ते फुस्सा लैके आउंदे हुंदे सन हर ईद ते, आपदे हत्थां नाल स्यों के वह किले वाला।
0: अच्छा
2: मैं लड़ना करना अपने अबू नाल, मैं कहना अबू जी मैं नहीं पाना फुस्सा वगैरह, मैं आपको जुत्ती सैंडल लैके आनी।
0: अच्छा
2: कहने कहना पुत्र वे कि शौक नाल लैके आने ते तू पाया कर यार, वह बड़ा अच्छा वक्त सी सर बचपन का, बड़ा शुक्र लगता सी, हर साल जिहड़ा ना स्पैशल लैके आउंदे सन मेरा ते मेरे अबू का।
0: अच्छा
2: किन्नी
0: पुरानी गल है, वाह वाह वाह, क्या बात है क्या बात है। चलें बहुत
2: हाँ
0: शुक्रिया चाचा साहब, थैंक यू सो मच कॉल करने के लिए।
2: हाँ जी सर, सब सुनने वाले सलाम से मेरी आप ही इंशाल्लाह कल निकाह सी ते इन्हां नूं बहुत बहुत मुबारक होवे ते अल्लाह पाक इन्हां दे नसीब अच्छे करे। अल्लाह पाक
0: आमीन आमीन आमीन।
2: और सर तुहानूं दो अक्खां दा सलूट, तुहाडी पूरी टीम नूं ते पाकिस्तान जिंदाबाद।
0: पाकिस्तान हमेशा जिंदाबाद। बहुत शुक्रिया जी, थैंक यू सो मच।